0: बाटोबाट पक्राउ गरेको छ। अझै सोडारी र बिरगज बिक बिरजङ बिकलाई काठमाडौँको कालोपुल क्षेत्रबाट नियन्त्रणमा लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
1: यो BFBS कुलकर्म रेडियो हो।

मानिस त दुई दिनको पाहुना मात्र हो, जन्मिन्छ मर्छ, तर सच्चा प्रेमी कहिल्यै मर्दैन, अमर प्रेमका कारण।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: फिफा विश्वकप 2026 अन्तर्गत बोस्निया र क्यानाडाको खेल बराबरीमा टुङ्गिएको छ। सह आयोजक राष्ट्र क्यानाडाको घरेलु मैदानमा भएको खेलमा दुई टोली एक एकको बराबरीमा रोकिएका हुन्। विश्वकपको चौथो खेलमा अहिले बिहान पाउने 7 बजे आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा हुँदैछ। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विषय शुरूआत गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिजा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न समिति गठन भएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन भएको छ। समिति सदस्यमा मन्त्रालयकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई हुनुहुन्छ। समितिलाई घटनाको आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिजा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र र कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढ़ेको हो। कालीकोटका 9 वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्।
1: जन्मेदेखि 5 वर्ष मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाडाचक्र, राजकोट, तिला गुफा नगरपालिका सहित महाबई, पचाल झरना, सात्री, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो। शुक्रबार पलान्ता गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेसँगै सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्। जन्मेदेखि 15 महिना भित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16 देखि 59 महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान छ।
0: नेपालगंजको भेरी अस्पतालमा नवजात शिशुको उपचारलाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष विस्तार गरिने भएको छ। अहिले अस्पतालमा रहेका 8 एनआईसीयू शैयालाई बढ़ाएर 20 पुर्याउन उपकरण थपिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले एनआईसीयू अभावका कारण जटिल स्वास्थ्य भएका नवजात शिशुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था छ। भेरी अस्पतालमा अहिले सामान्य तथा शल्यक्रिया मार्फत दैनिक 30 देखि 40 जना सुत्केरी हुने गरेका छन्। यस्तो अवस्थामा नवजात शिशुको उपचार सेवा विस्तारले मातृ तथा शिशु स्वास्थ्य सेवामा थप टेवा पुग्ने विश्वास लिइएको छ। भोजपुरको पौवादुङमाका किसान अहिले वैकल्पिक नगदे बालीतर्फ आकर्षित हुन थालेका छन्।
1: परम्परागत बालीमा बाँदरले क्षति पुर्याउन थालेपछि अदुवा खेतीलाई सुरक्षित र आमदानीमुखी विकल्पको रूपमा विस्तार गरिएको हो। कृषिमा आधुनिकीकरण तथा किसानको आय स्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलो दुम्बाको करिब 100 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभएको छ। अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले खेती विस्तारमा जोड़ दिएको उहाँको भनाइ छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बाँदर आतंकका कारण मकै, कोदो, आलु जस्ता परम्परागत बालीमा ठूलो क्षति भएपछि विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड़ दिएको जानकारी भयो। गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताउनु भएको छ।
0: अहिले कोशी प्रदेशका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश लगायत मुलुकको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। महाशाखाका अनुसार कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै तथा बाँकी पहाड़ी र तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन र प्रत्याशित

0: फिफा विश्वकप 2026 अन्तर्गत अहिले आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल लस एन्जलस स्टेडियममा भइरहेको हो। खेलमा अहिले बिहान 7:15 खेल सुरु भएको थियो। अहिलेसम्म अमेरिका 3-0 अघि छ। यसअघि गैराती भएको बोस्निया र क्यानाडा बीचको खेल बराबरीमा टुङ्गिएको थियो। सहआयोजक राष्ट्र क्यानाडाको घरेलु मैदानमा भएको खेलमा दुई टोली 1-1 बराबरीमा रोकिएका हुन्। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिक हराउँदै यसअघि विजयी शुरूआत गरिसकेका छन्। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले यस्तो निर्णय गरेको हो। यही जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। अदालतले यो विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफमा मन्त्री वाग्लेले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको छ।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट त्यही अनुसूचित 2 लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर आएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ। अहिलेकै 43% 44% को हाराहारीमा रहन्छ र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जीडीपी रेशियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: बैठकमा श्रम संस्कृतिका आर्यन राईले बजेट विनियोजनबारे प्रश्न गर्नुभएको थियो।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ,
2: आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनाएको होइन क्या। यो पुस्तौँ पुस्तादेखि पछाडि पारेका समुदायलाई सामाजिक रूपमा माथि उठान गर्नको निम्ति यो आयोगहरू बनाएको र त्यसमा चाहिँ अझै मलाई लाग्छ पहिलाको भन्दा नयाँ गर्ने भने पछाडि अझै बजेट त्यहाँ परिहाल्नु पर्थ्यो, कम भयो भन्ने गुनासो छ। र आदिवासी जनजाति आयोग लगायत अन्य आयोगको चाहिँ प्रमुखहरूले पनि बजेट सम्बन्धी छलफल गर्नको निम्ति अर्थमन्त्रीले समय माग्दा नपाएको भन्ने गुनासो पनि छ। त्यसै कारणले गर्दाखेरि सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठान गर्नलाई राज्यले लगानी गर्नुपर्छ लाग्छ।
0: छिमेकी भारतले नेपालमा आफ्ना राजदूतका ठाउँमा राजनीतिक नियुक्ति मार्फत आयुक्त खटाउन लागेको दावी गरिएको छ। हालै मात्र भारतले बंगलादेशमा राजनीतिक आयुक्त नियुक्त गरेको छ। भारतीय पत्रकार सिद्धान्त सेवालले नेपालमा राजनीतिक आयुक्त नियुक्त गर्न सरकारले सोच विचार गरिरहेको दावी गर्नुभएको छ। हाल नेपालमा भारतले करियर डिप्लोम्याट मार्फत काम गर्दै आएको छ। नेपाल र बंगलादेश जस्तै विभिन्न 6 मुलुकमा भारतले यस्तो नियुक्ति गर्ने बताइएको छ। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले यस्तो निर्णय गरेको हो। यही जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। सर्वोच्चले माओवादी सशस्त्र युद्धका बालसेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न परमादेश दिएको छ। पूर्व बालसेनालाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न पनि सरकारका नाममा परमादेश जारी गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस कुल खबर रेडियो हो।

0: संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले अरू एक महिना काम गर्ने भएको छ। सरकारले कार्यदलको म्याद असार भरि रहने गरी थप गरेको हो। मन्त्री परिषद बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। सरकारले गएको चैत 16 गते कार्यदल बनाउने निर्णय गरेको थियो। सरकारको सय बुँदे कार्ययोजनामा कार्यदल सम्बन्धी विषय पनि थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको समितिले बहस पत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ। सरकारले अर्थमन्त्री डाक्टर सोनी मुवागले माथि छानबिनको प्रस्तावलाई अस्वीकार गरेको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता पोखरेलले अर्थमन्त्री वागले दिएको स्पष्टीकरण पर्याप्त भएको बताउनु भएको।
1: अर्थ मन्त्रालयले अर्थमन्त्रीज्यूले यसमा प्रश्न बनाइसक्नु भएको छ, उठेको विषयहरूको उत्तर दिइसक्नु भएको छ, सदनमा पनि दिइसक्नु भएको छ, समितिमा पनि दिइसक्नु भएको छ। योभन्दा बाहेक आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन। आवश्यक महसुस हुँदै हुने क्रममा यहाँले विगतमा देखिनु नै भएको छ, मन्त्री परिषदले प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक कदमहरू चलाइ नै रहेको छ, यसमा अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुभएको धारणा नै हो अहिले।
0: पोखरेलले अर्थमन्त्री वागले दिएको प्रष्टीकरण पर्याप्त भएको बताउनु भएको हो। मन्त्री वागले संसदमा घोषित बजेट वक्तव्य र कार्यान्वयनमा गएको बजेटको आर्थिक विधेयक फरक पारिएको भन्दै आलोचना हुँदै आएको छ। टेस्लाका मालिक एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर बन्नु भएको छ। मस्कको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपीओ जारी गरी $75 अर्ब उठाएपछि एलन मस्क एक ट्रिलियन अमेरिकी डलर भन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्ने चरणमा पुग्नु भएको हो। मस्कको कुल सम्पत्ति 1.1 ट्रिलियन अमेरिकी डलर नाग्ने अनुमान रहेको रोइटर्सले जनाएको छ। मस्कको सम्पत्तिको ठूलो हिस्सा स्पेस एक्समा केन्द्रित छ। एलन मस्कले आफ्नो उद्देश्यबारे बोल्नु भएको छ।
2: The other aerospace companies, they build good rockets and everything. They were simply not pursuing the technology that's necessary to make life multiplanetary. To make Star Trek, to make the exciting science fiction futures that we've read about real.
0: यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब 780 अर्ब डलर रहेको अनुमान गरेको थियो। रिपोर्ट अनुसार कम्पनीमा रहेको मस्कको हिस्सेदारीको मूल्य मात्रै करिब 866 अर्ब डलर बराबर छ। यो बाहेक इलेक्ट्रिक कार निर्माता टेस्ला र अन्य व्यवसायहरूबाट पनि मस्कको सम्पत्ति तीव्र गतिमा बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरुर्का अनुसार मस्कको सम्पत्ति दोस्रो धनी व्यक्तिभन्दा झण्डै 3 गुणा बढी हुन सक्छ। हाल मस्कपछि ल्यारी पेज प्रमुख धनीहरूको सूचीमा हुनुहुन्छ। भोजपुरको पौवादुङमाका किसान अहिले वैकल्पिक नगदी बालीतर्फ आकर्षित हुन थालेका छन्।
3: परम्परागत बालीमा बाँदरले क्षति पुर्याउन थालेपछि अदुवा खेतीलाई सुरक्षित र आमदानीमुखी विकल्पको रूपमा विस्तार गरिएको हो। कृषिमा आधुनिकीकरण तथा किसानको आय स्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलो दुम्बाको करिब 100 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभएको छ। अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले खेती विस्तारमा जोड़ दिएको उहाँको भनाइ छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बाँदर आतंकका कारण मकै कोदो आलु जस्ता परम्परागत बालीमा ठूलो क्षति भएपछि विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड़ दिएको जानकारी भयो। गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताउनु भएको छ।
0: हावाहुरीबाट कञ्चनपुरको शुक्ला फाँटाका 80 परिवार प्रभावित भएका छन्। शुक्ला फाँटा नगरपालिका 9 मा आएको हुरीले 80 परिवारलाई प्रभावित बनाएको हो। हावाहुरीले 60 वटा घर र 20 वटा गोठमा क्षति पुर्याउँदा दर्जनौं परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको छ। राति खाना पकाउने तयारी गर्दै गर्दा 81 आएको हावाहुरीले घरको छाना उडाएको शुक्ला फाँटा नगरपालिका 9 का महेश जोशीले बताउनु भएको छ। हुरीले अन्नपात, लुगाफाटा सबै भिजेको र आफूहरूको बिचल्ली बनाइदिएको जोशीको भनाइ छ। जोशीले यही बुधबार राति आएको हुरीले निम्ति आएको पीड़ा सुनाउँदै आफूहरू अहिले खुल्ला आकाश मुनि बस्न बाध्य रहेको बताउनु भयो। शुक्ला फाँटा 9 का वडाध्यक्ष रमेश बहादुर ऐरका अनुसार हुरीले अधिकांश घरका जस्ता पाताका र टायलका छाना उडाएको छ। त्यस लगतै परेको वर्षाले घरभित्रका अन्नपात, खाद्यान्न लगायत भिजाएर कामै नलाग्ने बनाएको छ। यसमा खबर।

झझल को आई रहे छ तिम्रो छिन छिन, झझल को आई रहे छ तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: फिफा विश्वकप फुटबलमा अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज राति 4:45 कतार र स्विट्जरल्याण्ड, भोलि बिहान 4:45 ब्राजिल र मोरक्को तथा बिहान 5:45 हाइटी र स्कटल्याण्ड भिड्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोविनासँग 1-1 गोलको बराबरी खेलेको थियो। कालीकोटका 9 स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्।
1: जन्मेदेखि 5 वर्ष मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाडाचक्र, राजकोट, तिला गुफा नगरपालिका सहित महाबई, पचाल झरना, सात्री, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो। शुक्रबार पलान्ता गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेसँगै सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्। जन्मेदेखि 15 महिना भित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16 69 महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्नु भएको छ। काठमाडौँको एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहसपत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नु भएको छ।
2: अर्को कुरा मेरो प्रश्न थियो, किनकि म अथोरिटीको साथ बोल्दैछु कि म एउटा ल मेकर हुँ, मेरो अथोरिटी अन्तर्गत पर्छ संविधान संशोधन। हु इज द सिंसा? मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, पढ्ने गर्छ प्रक्रिया के? म यो बुझ्दैछु, राजनीतिक रूपले बुझ्छु, राजनीतिक बुझ्छु। संविधान संशोधन हुनेवाला पनि छैन, हुँदैन, यो देशको संविधान संशोधन हुने अर्को देशको छ भने।
0: संयोजक शाह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाई छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। अहिलेको अवस्थामा संविधान संशोधन नहुने सिंहको दावी छ। मन्त्री परिषद बैठकले हिजो मात्र संविधान संशोधनको बहसपत्र तयार पार्ने शाह नेतृत्वको कार्यदलको म्याद 1 महिना थपिदिएको छ। सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ।
3: सभा बैठकमा सदस्य सुरेश आले मगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको तर्क गर्नु भएको छ।
4: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि अघि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ। मूल्य स्थिर, मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ। यो सम्भव छ? पुँजीगत खर्च जम्मा 20% 1% विनियोजन गरिएको छ, तर 7% आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17 मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावाधारी प्रकारको छ।
3: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
5: करको स्क्ल्याब फेरिनु केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
3: बजेटमाथिको छलफलमा 19 सदस्यले भाग लिएका छन्।
0: सेफ सन्तोष शाहलाई प्रहरीले पक्रेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शाहलाई जनकपुरबाट पक्रेको हो। गैराती शाहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। शाहमाथि गैरी धाराको एउटा रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको छ। शाहसँगै यो कसुरमा नारायण शाह पनि पक्राउ परेको प्रहरीको भनाइ छ। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ।
6: यो BFBS कुल कार्यक्रम हो।

0: सन्या समुदायमा
1: दिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक थप सुधार्न सांसदहरूले सल्लाह दिएका छन्। विधेयकमाथिको छलफलमा कृपा महर्जनले समुदायलाई सक्रिय बनाउने गरी कानून बनाउन भन्नुभएको छ।
4: संस्कृति समुदायमा जन्मिन्छ, समुदायले अभ्यास गर्छ र स्थानीय तहले त्यसलाई सबैभन्दा राम्रोसँग संरक्षण गर्ने गर्दछ। त्यसैले सङ्घ प्रदेश र स्थानीय तहबाट बीचबाट स्पष्ट जिम्मेवारी समन्वय र बजेट सुनिश्चित हुनुपर्दछ। सभामुखज्यू, म नेपाल सरकार समक्ष प्रस्ताव राख्न चाहन्छु, नेपालका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय डिजिटल अभिलेख आगामी 2 वर्षभित्र तयार गर्ने राष्ट्रिय अभियान घोषणा गरियोस्।
3: अनुष्का श्रेष्ठले अभौतिक सम्पदा संरक्षणका लागि जिम्मेवार व्यक्तित्वको संरक्षण पनि जरुरी भएको बताउनु भएको छ।
5: संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ। जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा शौच गर्न गाडीबाट ओर्लिएर झाडीतर्फ दौडिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ,
6: सम्मानीय सभामुख महोदय, पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ, कारण सार्वजनिक शौचालय छैन। त्यसैले सम्मानीय सभामुख महोदय, राजमार्गमा प्रत्येक 100 मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्। धन्यवाद।
3: प्रहरीले सेफ सन्तोष शाहलाई पक्रेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गैराती शाहलाई जनकपुरबाट पक्राउ गरेको हो। शाहमाथि काठमाडौँ गैरी धाराको एक रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। शाहसँगै यो कसुरमा नारायण शाह पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवर्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरण गर्न भत्ता कार्यक्रम शुरू गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन भएको यो कार्यक्रम मार्फत 2082 साल साउन यता जन्मिएका छोरीका अभिभावकलाई 12,000 रूपियाँको दरले प्रोत्साहन रकम वितरण गरिने उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो। हावाहुरीबाट कञ्चनपुरको शुक्ला फाटाका 80 परिवार प्रभावित भएका छन्। शुक्ला फाटा नगरपालिका 9 मा आएको हुरीले 80 परिवारलाई प्रभावित बनाएको हो। हावाहुरीले 60 वटा घर र 20 वटा गोठमा क्षति पुर्याउँदा दर्जनौं परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको छ। राति खाना पकाउने तयारी गर्दै गर्दा 81 आएको हावाहुरीले घरको छाना उडाएको शुक्ला फाटा नगरपालिका 9 का महेश जोशीले बताउनुभयो। हुरीले अन्नपात, लुगाफाटा सबै भिजेको र आफूहरूको बिचल्ली बनाइदिएको जोशीको भनाइ छ। जोशीले यही बुधबार राति आएको हुरीले निम्ति आएको पीड़ा सुनाउँदै आफूहरू अहिले खुल्ला आकाश मुनि बस्न बाध्य रहेको बताउनुभयो। शुक्लाफाटा नौका वडाध्यक्ष रमेश बहादुर ऐरका अनुसार हुरीले अधिकांश घरका जस्ता पाताका र टायलका छाना उडाएको छ। त्यस लगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्न लगायत भिजाएर कामै नलाग्ने बनाएको छ। कतिपय आफन्तका आश्रय लिएर बसेका छन्। केही परिवार अझै अस्थायी व्यवस्थामा खुल्ला आकाश मुनि बसिरहेका छन्। हुरीले विद्युत संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। ओडाका विभिन्न स्थानमा 18 वटा विद्युत पोल ढलेका छन् भने केही भाँचिएका छन्। 200 केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि 2 दिनदेखि यहाँ विद्युत सेवा अवरूद्ध भएको छ। अध्यक्ष अहिले ओडाभरि जडान गरिएका 5 सीसीटीभी क्यामेरा पनि क्षतिग्रस्त भएका र करिब 1.5 किलोमिटर क्षेत्रमा सीसीटीभीको तार चुडिएको बताउनु भएको छ। उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रूख ढल्दा क्षति भएको छ। क्षतिग्रस्त क्षेत्रमा विद्युत सेवा पुनस्थापनाका लागि नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको छ।
0: BFBS Gorkha Radio.

0: यो PFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: लाइन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले PFBS
2: यो PFBS गोरखा रेडियो हो।

0: पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीचको शान्ति सम्झौताको अन्तिम मस्यौदा तयार भएको बताउनु भएको छ। शहबाजले सामाजिक सञ्जाल मार्फत दुई मुलुकले सम्झौताका शर्तहरूमा सहमति जनाएको जानकारी दिनुभएको हो। शान्ति सम्झौता अब पहिलेभन्दा नजिक भएको प्रधानमन्त्री शरीफको विश्वास छ। यद्यपि अमेरिकाले इरानका लागि तत्काल आर्थिक राहतको रिपोर्टलाई खारेज गरेको छ। यसअघि विभिन्न रिपोर्टहरूले इरानको जमेको कोष सम्झौता अन्तर्गत जारी गर्न सकिने दावी गरेका थिए। अमेरिकी सरकारले इरानले सम्झौताका शर्त पालना गरे मात्र आर्थिक लाभ हुने दावी गरेको छ। 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनीतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र हस्तबहादुर राई रिहा हुनुभएको हो। संयुक्त राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भूटान सरकारले रिहा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाल स्थित भूटानी शरणार्थी शिविरबाट भूटान फर्किएपछि पक्राउ गरिएको थियो। भूटानमा राजनीतिक बन्दीको रिहाईका लागि अभियान चलाइरहेको मानवाधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटानले भूटानका विभिन्न जेलमा रहेका 28 राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको छ। राष्ट्रसंघको कार्य समूहले तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भूटान सरकारसँग आग्रह गरेको छ। बितेका 24 घण्टामा 2000 बढ़ी सवारी चालक कार्यवाहीमा परेका छन्। 24 घण्टामा 2598 सवारी चालक सम्बन्धी सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका हुन्। यसबाट राज्य कोषमा 17,86,000 बढ़ी राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 199, नियम विपरीत राइड सेयरिङ गरेका 167, संकेत बत्ती उल्लंघन गर्ने 120 र तीव्र गतिमा सवारी साधन हुइकाएका 168 जनालाई कार्यवाही गरिएको हो। यसैगरी लेन अनुशासन पालना नगर्ने 120, निषेधित क्षेत्रमा हर्न बजाउने 126, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 156, एकतर्फी सड़कमा सवारी चलाउने 186 र अन्य सवारी नियम पालना नगर्ने 1356 जनालाई कार्यवाही गरिएको छ। सरकारले 88 कर्मचारीको सरुवा गरेको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव शाखा अधिकृत लगायत कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले जेठ 18, 20, 21, 28 र 29 गतेका विभिन्न निर्णय मार्फत कर्मचारीको सरुवा गरिएकोमा सूची प्रकाशन गरिएको छ। सरुवामा नेपाल प्रशासन सेवातर्फका दर्जना उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी छन्। कतिपय कर्मचारीलाई विभिन्न तहका प्रमुख प्रशासकीय अधिकृतमा पनि सरुवा गरिएको छ।
0: सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ। यसअघि डीआईजी विष्णु प्रसाद भट्ट सशस्त्रका प्रवक्ता हुनुहुन्थ्यो। उहाँको सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि डीआईजी कार्कीलाई जिम्मेवारी दिइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। टेस्लाका मालिक इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्नु भएको छ। मस्कको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आईपीओ जारी गरी 75 अर्ब डलर उठाएपछि इलन मस्क 1 ट्रिलियन अमेरिकी डलर भन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्ने चरणमा पुग्नु भएको हो। मस्कको कुल सम्पत्ति 1.1 ट्रिलियन अमेरिकी डलर नाग्ने अनुमान गरिएको रोइटर्सले जनाएको छ। मस्कको सम्पत्तिको ठूलो हिस्सा स्पेस एक्समा केन्द्रित छ। मस्कले आफ्नो लक्ष्यबारे बोल्नु भएको छ।
2: They build good rockets and everything. They were simply not pursuing the technology that's necessary to make life multiplanetary. To make Star Trek, to make the exciting science fiction futures that we've read about real.
0: यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब 780 अर्ब डलर रहेको अनुमान गरेको थियो। रिपोर्ट अनुसार कम्पनीमा रहेको मस्कको हिस्सेदारीको मूल्य मात्रै करिब 866 अर्ब डलर बराबर छ। यो बाहेक इलेक्ट्रिक कार निर्माता टेस्ला र अन्य व्यवसायहरूबाट समेत मस्कको सम्पत्ति तीव्र गतिमा बढेको हो। फोर्ब्स हेल्थका उपसम्पादक म्याट डुरुरका अनुसार मस्कको सम्पत्ति दोस्रो धनी व्यक्तिभन्दा झण्डै 3 गुणा बढी हुन सक्छ। हाल मस्कपछि ल्यारी पेज प्रमुख धनीहरूको सूचीमा हुनुहुन्छ। काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये 6 जनाको सनाहत भएको छ। हिजो दिउँसो बनेपाबाट भकुण्डे बेसीतर्फ जाँदै गरेको बस नमोबुद्ध 2 दुर्घटना हुँदा 8 जनाको ज्यान गएको थियो। तीमध्ये 6 जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिनुभयो।

Radio. Yo, BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका नेपाली सेफ सन्तोष कुमार शाहलाई पक्राउ गरिएको छ। शाहलाई बैंकिङ कसुर र ठगी आरोपमा जनकपुरबाट पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शाहलाई गैराती धनुषाको जनकपुर महानगर आठ रामानन्द चोकबाट पक्राउ गरेको हो। शाहमाथि गैरीधाराको एउटा रेस्टुरेन्ट खरिद गर्दा बैंकिङ कसुर र ठगी गरेको आरोप लागेको छ। शकुन्तला अधिकारी थापाको जारी परेपछि शाहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर समातिएको अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको भनाइ छ। प्रहरीले अदालतबाट पक्राउ अनुमति पाएपछि फरार भएका शाहलाई प्रहरीले जनकपुर पुगेर नियन्त्रणमा लिएको हो। प्रहरीले शाहसहित यही मुद्दाका अर्का आरोपी सिराहाको कर्जना नौका नारायण शाह सुडीलाई पनि पक्राउ गरेको छ। दुवैजनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ। आज र भोलि सार्वजनिक विदा परेकाले उनीहरूलाई पर्सि सोमबार मात्रै अदालत लैजाने प्रहरीको तयारी छ। सिराहा कर्जन्नाका सन्तोष शाहले सन् 2020 बीबीसीको मास्टर सेफ द प्रोफेसनल्समा फर्स्ट रनर अप र सन् 2021 मास्टर सेफ द प्रोफेसनल्स रिम्याचको उपाधि जितेपछि थप चर्चा भएको थियो। सर्लाहीमा जग्गा विवादका क्रममा कुटपिट हुँदा एकजना वृद्धको उज्यान गएको छ। कुटपिटबाट गम्भीर घाइते भएका गोडैथा नौका 70 वर्षे अहमिद मन्सरको उपचारको क्रममा मृत्यु भएको हो। यही जेठ 22 गते छिमेकी श्रीचन्द महतो र अहमिद मन्सुरबीच जग्गा सम्बन्धी विवाद परेपछि श्रीचन्दका छोरा सुशील महतो रमजान मन्सुर लगायतले वृद्धमाथि निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटबाट गम्भीर घाइते भएका मन्सुरलाई मलङ्गवाको म्याक्स अस्पताल भर्ना गरिएको थियो। त्यहाँको उपचारको क्रममा आज बिहान मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न मध्ये रमजान मन्सुरलाई पक्राउ गरिएको र श्रीचन्द महतो र सुशील महतोको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। गोर्खा नयाँ बजारको रोधी घरमा कुटपिट हुँदा घाइते भएका श्याम भनिने सन्त बहादुर गुरुङको मृत्यु भएको छ। गएको बुधबार राति रोधी घरबाट निस्कँदै गरेको बेला आक्रमणमा परेका गुरुङको उपचारका क्रममा गैराती गोर्खा अस्पतालमा मृत्यु भएको हो। प्रदेश अस्पताल गोर्खामा उपचारपछि घर लगिएका गुरुङ हिजो दिउँसो बेहोस भएर ढलेको र उपचारका लागि तत्काल गोर्खा अस्पताल पुर्याएपछि मृत्यु भएको मृतक गुरुङकी दिदी सनमाया गुरुङले जानकारी दिनुभएको छ। कुटपिटमा संलग्न गोर्खा सात रोटे पानीका बोनस साख्य धार्चे दुईका मिङमार गुरुङ, धार्चे एक हुलचुकका सन्तोष गुरुङ र सिरानचोक दुई थालाजुङका होमराज गुरुङलाई नियन्त्रणमा लिइएको गोर्खाका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। धनकुटाको महालक्ष्मी नौ खाल्टे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा एकजनाको ज्यान गएको छ। भरुवा बन्दुक पड्किँदा खाल्टेका रामकृष्ण थापाको मृत्यु भएको हो। घरमा राखिएको एक नाले भरुवा बन्दुक सफा गर्ने क्रममा अचानक पड्किएपछि थापा गम्भीर घाइते हुनुभएको थियो। बारूद भरेको नाल आगोमा तताएको र मुखले फुकेर नाल सफा गर्ने प्रयास गर्दा अचानक पड्किएको प्रहरीले जनाएको छ। थापाको उपचारको क्रममा गैराति धनकुटा अस्पतालमा मृत्यु भएको हो। थापाले बाँदर धपाउन बन्दुक राखेको हुन सक्ने प्रहरीको भनाइ छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीचको शान्ति सम्झौताको अन्तिम मस्यौदा तयार भएको बताउनु भएको छ। शहबाजले सामाजिक सञ्जाल मार्फत दुई देशले सम्झौताका शर्तहरूमा सहमति जनाएको जानकारी दिनुभएको हो। शान्ति सम्झौता अब पहिलेभन्दा नजिक भएको प्रधानमन्त्री शरीफको भनाइ छ। यद्यपि अमेरिकाले इरानका लागि तत्काल आर्थिक राहतको रिपोर्टलाई खारेज गरेको छ। यसअघि विभिन्न रिपोर्टले इरानको जमेको कोष सम्झौता अन्तर्गत जारी गर्न नसकिने दावी गरेका थिए। अमेरिकी सरकारले इरानले सम्झौताको शर्त पालन गरेन मात्र आर्थिक लाभ हुने दावी गरेको छ। उता इरानका विदेश मन्त्रीले भने होर्मुज जलमार्ग खोल्ने शर्तमा अर्को 60 दिनसम्म लडाइँ रोक्ने बारे अमेरिकासँग कहिल्यै सहमतिको नजिक नपुगेको दावी गरेका छन्। तर आउँदा दिनमा दुवै मुलुकबीच टाढैबाट सहमति पत्रमा हस्ताक्षर हुन सक्ने इरानी विदेश मन्त्री अब्बास अराक्सीको भनाइ छ। अमेरिकी पूर्व कूटनीतिज्ञ अलन आयरले भने कुराकानी सही बाटोमा लागेको टिप्पणी गर्नुभएको छ।
4: I am heartened by the fact that yet again lots of people are saying we're close. I will be a lot happier once there's a declared text that both sides have approved that's out. And even though this could be announced, that just signals the start of the process because it is highly unlikely there'll be any clarity about Iran's nuclear program in a memorandum of understanding.
3: काठमाडौँको वायु प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण प्रवर्धनका लागि सरकारले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना इन्क्याप लाभ गर्ने तयारी गरेको छ। 8 अर्ब 71 करोडको यो परियोजना आउँदो आर्थिक वर्षदेखि सुरु हुनेछ। विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानमा सञ्चालन हुने यो परियोजनाले उद्योगहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने, वायु गुणस्तर मापन प्रणाली विस्तार गर्ने र प्रदूषण निगरानी क्षेत्र बढाउने लक्ष्य राखेको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: उमेर छिप्पिसकेकाहरूलाई पनि करिलो देखाउने खालको प्रविधिको पहिलो पटक मान्छेमा परीक्षण सुरु भएको छ। बुढ्यौली प्रक्रियालाई उल्ट्याउने रिभर्स एजिङ प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको हो। उमेरका कारण कोशिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मानिसमा पहिलो पटक प्रयोग गरिएको हो। अमेरिकाको बोस्टन स्थित बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले आफ्नो पहिलो बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको बताएको छ। परीक्षण अन्तर्गत यो इन्जेक्सन जलबिन्दुबाट पीड़ित बिरामीको एउटा आँखाभित्र लगाइएको बिजनेस इन्साइडरले जनाएको छ। यो ट्रायलको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकाहरूलाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउनु रहेको बताइएको छ। आगामी छ महिनासम्म वैज्ञानिकहरूले यसको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने खबरमा उल्लेख छ। बागलुङको बडीगाड गाउँपालिका दर्लिङ मुलुककै पहिलो पोषण मैत्री स्थानीय शासन नियुक्त वडा घोषणा भएको छ। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
1: पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोकेका सबै सूचकहरू 100% पूरा गरेपछि औपचारिक घोषणा गरेकाले यो नेपालकै पहिलो वडा भएको बडीगाड नौ दर्लिङका वडा अध्यक्ष कृष्ण बहादुर केसीले बताउनु भयो।
2: सम्पूर्ण सूचकहरू पूरा गरेर विधिवत रूपमा पहिला टोललाई हामीले पोषणयुक्त टोल घोषणा गर्यौँ, त्यसपछि स्वास्थ्य चौकी घोषणा गर्यौँ, त्यसपछि हामी वडा लेभलमा छौँ। अहिले सबै प्रक्रिया पूरा गरेको हुँदाखेरि पहिलो वडा प्लस चाहिँ हामी निकट भविष्यमा पहिलो गाउँपालिका हुन्छौँ भन्ने हाम्रो दावा।
1: पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा हुनका लागि 7 क्षेत्रको 49 सूचकहरू पूरा गर्नुपर्ने हुन्छ। 4 अवधिमा अभियान सञ्चालन गरेर ती सबै सूचक पूरा गरेपछि अहिले घोषणाको चरणमा पुगेको बडीगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शेरबहादुर बुढाले बताउनु भयो।
3: स्वास्थ्यको चाहिँ 16 सूचकमा चाहिँ 90% बढी भएपछि 1 प्राप्त हुन्छ। 15 सूचक पूरा भएपछि पोषण मैत्री घोषणा गर्न मिल्छ। त्यो क्षेत्रको 6 सूचक सबै पूरा भएको 100% भएको। कृषिको चाहिँ 80% भन्दा बढी भएपछि हुने हो होइन, त्यो पनि हाम्रो सबै 70% एचिभमेन्ट छ। पशुको 3 सूचकहरूको पनि 80% भन्दा बढी भयो हुने हो, त्यो पनि एचिभमेन्ट भएको छ। महिला बालबालिका पनि 5 सूचक हुन्छ, त्यो पनि 70% एचिभ भएको छ। शासकीय प्रबन्ध क्षेत्रको 10 सूचक हो, त्यो पनि एचिभमेन्ट भएको छ। खानेपानी सरसफाई अन्तर्गत 5 सूचकहरू 100% एचिभमेन्ट भएको छ। 5 सबै वडाहरूलाई घोषणा गर्छौँ, त्यसपछि हामी पालिका घोषणाको चरणमा प्रवेश गर्छौँ।
1: संघीय सरकारबाट आउने विशेष अनुदानको 4 बजेटबाट बडीगाडलाई नै पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने चरणमा ल्याइ पुर्याएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
4: अब हामीले फिल्मै काम गरेको कुरा, झन्डै हाम्रो 6 करोडको लागत लागेको छ। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले त सुरुको वर्ष 1 करोड, दोस्रो वर्ष 90 लाख, तेस्रो वर्ष 3 करोड र यो चौथो वर्षको 1 करोड 63 लाख, 6 करोड 53 होला।
1: सुरुका दिनमा निकै चुनौतीपूर्ण रहेका जङ्क फुड नियन्त्रण, बाल विवाह लगायतका समस्याहरू अहिले सचेतनात्मक कार्यक्रम पछि निकै राम्रो सुधार भएको उहाँको भनाइ छ।
4: सबैभन्दा हामीलाई च्यालेन्जिङ कुरा त विद्यालयहरूमा जङ्क फुडकै अन्त्य गर्नलाई धेरै च्यालेन्जिङ जस्तै भएको हो। उमेर नपुगिकन बाल विवाह गर्ने कुराहरू, उमेर नपुगिकन आमा बनेको बच्चा जन्माएको कुराहरू पनि लगभग पनि हामीलाई धेरै गाह्रो चाहिँ भएको थियो सुरु सुरुमा। अहिले चाहिँ यो कार्यक्रम 4 पिरियडमा चाहिँ धेरै सुधार भएर लगभग यसले 85% एचिभ गरेको छ कि। यो
0: अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका नेपाली सेफ सन्तोष कुमार शाहलाई पक्राउ गरिएको छ। शाहलाई बैंकिङ कसुर र ठगी आरोपमा जनकपुरबाट पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शाहलाई गैरात धनुषाको जनकपुर महानगर 8 रामानन्द चोकबाट पक्राउ गरेको हो। शाहमाथि गरीधाराको एउटा रेस्टुरेन्ट खरिद गर्दा बैंकिङ कसुर र ठगी गरेको आरोप लागेको छ। शकुन्तला अधिकारी थापाको जाहेरीपछि शाहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको भनाइ छ। प्रहरीले अदालतबाट पक्राउ अनुमति पाएपछि फरार भएका शाहलाई प्रहरीले जनकपुर पुगेर नियन्त्रणमा लिएको हो। प्रहरीले शाहसहित यही मुद्दाका अर्का आरोपी सिराहाको कर्जना नौका नारायण शाह सुडीलाई पनि पक्राउ गरेको छ। दुवैजनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ। सर्लाहीमा जग्गा विवादका क्रममा कुटपिट हुँदा एकजना वृद्धको ज्यान गएको छ। कुटपिटबाट घाइते भएका गोडैता नौका 70 अहमेद मन्सुरको उपचारको क्रममा मृत्यु भएको हो। यही जेठ 22 छिमेकी श्रीचन्द महतो र अहमेद मन्सुर बीच जग्गा विवाद परेपछि श्रीचन्दका छोरा सुशील महतो, रामजान मन्सुर लगायतले वृद्धमाथि निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। यता गोर्खा नयाँ बजारको रोधी घरमा कुटपिट हुँदा घाइते भएका श्याम भनिने सन्तबहादुर गुरुङको मृत्यु भएको छ। गएको बुधबार राति रोधी घरबाट निस्कँदै गरेको बेला गुरुङमाथि आक्रमण भएको थियो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: उमेर छिप्पिसकेकाहरूलाई पनि करेला देखाउने खालको प्रविधिको पहिलो पटक मान्छेमा परीक्षण सुरु भएको छ। बुढ्यौली प्रक्रियालाई उल्ट्याउने रिभर्स एजिङ प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको हो। उमेरका कारण कोशिकामा आउने अवस्थालाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मान्छेमा पहिलोपटक प्रयोग गरिएको छ। अमेरिका बोस्टनको बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले जलबिन्दु पीड़ित बिरामीलाई सेलुलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको जानकारी दिएको छ। परीक्षणका लागि ती बिरामीको एउटा आँखाभित्र सुई लगाइएको बिजनेस इन्साइडरले जनाएको छ। उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकालाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउने उद्देश्य राखेर यो परीक्षण गरिएको खबर छ। वैज्ञानिकहरूले आउँदो 6 महिनासम्म यो खोपको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ। यो प्रविधिको परीक्षण यसअघि मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो। यो प्रविधि मानव शरीरका लागि सुरक्षित भए नभएको सुनिश्चित गर्न डाक्टर र वैज्ञानिकहरूले आगामी कैयौं महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यो परीक्षणका लागि सुरुमा बिरामीको आँखामा सिंगल जिन थेरापी इन्जेक्सन दिइएको छ। त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ। यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका 3 जिनका लागि अन स्विचको रूपमा काम गर्ने र कोशिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु गर्ने वैज्ञानिकहरूको अपेक्षा छ। यसअघि गरिएको परीक्षणमा यो प्रविधिले मुसा र बाँदरको दृष्टि सुधार गर्न सकारात्मक नतिजा दिएको थियो। लाइफ बायोसाइन्सेसका प्रमुख कार्यकारी जेरी म्याकलिनले परीक्षण सफल भएमा एजिङ थेरापी सहित चिकित्सा विज्ञानकै लागि ठूलो र परिवर्तनकारी युग आउने बताउनु भएको छ। चिकित्सा अध्ययनका प्रशिक्षार्थी चिकित्सकले काठमाडौँ माइती घरमा प्रदर्शन गरेका छन्। प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय श्रम ऐन अनुसार दिनको बढीमा 12 घण्टा र सातामा 72 घण्टाभन्दा बढी हुन नहुने, सातामा 48 घण्टाभन्दा बढी काम लगाएमा अतिरिक्त भत्ता दिनुपर्ने लगायतका 7 बुँदे माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्। सातामा 1 दिन अनिवार्य विदा, सबै महिला स्वास्थ्य कर्मीलाई स्थायी कर्मचारी सरहको प्रसूति विदा, आवासीय चिकित्सकलाई साउनदेखि बढेको तलबसहित अधिकृत 8 तहको तलब दिनुपर्ने र स्नातक पूरा गरेका इन्टर्न चिकित्सकलाई अधिकृत स्तर 6 सरहको तलब दिनुपर्ने उनीहरूको माग छ। त्यस्तै प्रशिक्षार्थी चिकित्सकमाथि शोषण भए नभएको अनुगमनका लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने र विशेष कारणवश बीचैमा पढाइ छाड्नु परेका आवासीय चिकित्सकलाई हाल कायम गरिएको उच्च जरिमाना घटाउनुपर्ने माग पनि राखेका छन्। मुलुकका ठाउँ ठाउँमा हिजो एकै दिन भएका दुर्घटनामा 11 जनाको ज्यान गएको छ, 119 जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजो 6 प्रदेशमा भएका साना ठूला दुर्घटनामा 11 जनाको ज्यान गएको हो। हिजोको 24 घण्टामा बागमती प्रदेशमा भएका दुर्घटनामा 9 जनाको मृत्यु र 33 जना घाइते भएका छन्। त्यस्तै कर्णालीमा 1 जनाको मृत्यु र 4 जना घाइते, मधेसमा 1 जनाको मृत्यु र 24 जना घाइते र कोचीमा 31 जना घाइते भएका छन्। यो अवधिमा काठमाडौँ उपत्यकामा भएका दुर्घटनामा 20 जना घाइते, लुम्बिनीमा 6 जना घाइते र सुदूरपश्चिममा भएको सवारी दुर्घटनामा 1 जना घाइते भएका छन्। हिजोको दिन गण्डकीमा भने कुनै दुर्घटना नभएको प्रहरीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ।
1: छोरी प्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रवर्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरण गर्न भत्ता कार्यक्रम शुरू गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन भएको यो कार्यक्रम मार्फत 2082 साल साउन यता जन्मिएका छोरीका अभिभावकलाई 12,000 रुपियाँको दरले प्रोत्साहन रकम वितरण गरिने उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो।
0: धनकुटाको महालक्ष्मी नौखाल्टे कटहरीमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा 1 जनाको ज्यान गएको छ। भरुवा बन्दुक पड्किँदा खाल्टेका रामकृष्ण थापाको मृत्यु भएको हो। घरमा राखिएको 1 नाली भरुवा बन्दुक सफा गर्ने क्रममा अचानक पड्किएपछि थापा गम्भीर घाइते हुनु भएको थियो। बारूद भरेको नाल आगोमा तताएको र मुखले फुकेर नाल सफा गर्ने प्रयास गर्दा अचानक पड्किएको प्रहरीले जनाएको छ। थापाको उपचारका क्रममा गए राति धनकुटा अस्पतालमा मृत्यु भएको हो। थापाले बाँदर धपाउन बन्दुक राखेको हुन सक्ने प्रहरीको भनाइ छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगर्ने पक्षले आज काठमाडौँमा भेला राख्दैछ।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बेलायती सार्वभौमसत्ताको वार्षिकोत्सव मनाउन मन्दल लन्डनमा ट्रुपिङ द कल आउट परेड कार्यक्रम हुँदैछ। करिब 1600 सैनिक, 100 घोडचडी र 7 सैन्य ब्यान्ड सहित परेड गरिँदैछ। हर्स गार्ड्स परेडका लागि साई परिवार बकिङहम दरबारबाट निस्किएको छ। हेड क्वार्टर लन्डन डिस्ट्रिक्ट अपरेसन टिमकी कार्यकारी अधिकृत मेजर सार्लट विल्सन:
1: The military working horses that are on parade, they are all highly trained, and they've also conducted inoculation training recently. Getting used to umbrellas opening up in front of them, flags being waved, loud noises, loud cheering. A lot of the horses are really experienced, but they are live animals, so anything can happen.
0: श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा रासपाको धारणा माग्नु भएको छ। रासपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले फेसबुकमा लेख्दै शाहको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गर्नुभएको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा भारतसँगको सीमानाबारे विवादास्पद कुरा बोलेपछि विपक्षी दलले अभिव्यक्ति सच्याउनु पर्ने र संसदको रेकर्डबाट हटाउनु पर्ने भन्दै केही दिन बैठक अवरोध गरेका थिए। गएको बुधबार परराष्ट्र मन्त्री शिशिर खनालले यो विषयमा संसदबाट जवाफ दिएपछि संसदको अवरोध हटेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ।
2: छोरी प्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रवर्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरण गर्न भत्ता कार्यक्रम शुरू गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन भएको यो कार्यक्रम मार्फत 2082 साल साउन यता जन्मिएका छोरीका अभिभावकलाई 12,000 रुपियाँको दरले प्रोत्साहन रकम वितरण गरिने उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो।
0: चिकित्सा अध्ययनका प्रशिक्षार्थी चिकित्सकले काठमाडौँ माइती घरमा प्रदर्शन गरेका छन्। प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय श्रम ऐनअनुसार दिनको बढीमा 12 घण्टा र सातामा 72 घण्टा भन्दा बढी हुन नहुने, सातामा 48 घण्टा भन्दा बढी काममा लगाएमा अतिरिक्त भत्ता दिनुपर्ने लगायतका 7 मुद्दे माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्। सातामा 1 दिन अनिवार्य विदा, सबै महिला स्वास्थ्य कर्मीलाई स्थायी कर्मचारी सरहको प्रसूति विधा, आवासीय चिकित्सकलाई साउनदेखि बढेको तलबसहित अधिकृत 8 तहको तलब दिनुपर्ने र स्नातक पूरा गरेका इन्टर्न चिकित्सकलाई अधिकृत स्तर 6 सरहको तलब दिनुपर्ने उनीहरूको माग छ। त्यस्तै प्रशिक्षार्थी चिकित्सकमाथि शोषण नभएको अनुगमनका लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने र विशेष कारणवश बीचैमा पढाइ छाड्नु परेका आवासीय चिकित्सकलाई हाल कायम राखिएको उच्च जरिवाना घटाउनुपर्ने उनीहरूको माग छ। काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि नगर्ने पक्षले आज काठमाडौँमा भेला राख्दैछ। क्रियाशील सदस्यता अध्यावधि नगराउने सबैलाई आज सुकेधाराको पार्टी प्यालेसमा डाकिएको काङ्ग्रेस युवा नेता भूपेन्द्र जङ साईले जानकारी दिनुभएको छ। संस्थापन पक्षले क्रियाशील सदस्यता उत्साहपूर्वक अध्यावधिक भइरहेको दावी गरिरहँदा यतर पक्षका नेताहरू सहभागी भएका छैनन्। 14 महाधिवेशन ताका नै 15 महाधिवेशनका लागि नवीकरण भएकाहरूलाई स्वत अध्यावधिक गराउनुपर्ने उनीहरूको माग छ। काठमाडौँको वायु प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण प्रवर्धनका लागि सरकारले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना इनक्याप लागू गर्ने तयारी गरेको छ। 8.71 अर्ब करोडको यो परियोजना आउँदो आर्थिक वर्षदेखि शुरू हुनेछ। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋण र अनुदानमा सञ्चालन हुने यो परियोजनाले उद्योगहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने, वायु गुणस्तर मापन प्रणाली विस्तार गर्ने र प्रदूषण निगरानी क्षमता बढाउने लक्ष्य राखेको छ। परियोजनाबाट औद्योगिक उत्सर्जन घट्ने, अधिक रोजगारी सिर्जना हुने र जनस्वास्थ्यमा सुधार आउने सरकारको अपेक्षा छ। मुलुकका ठाउँ ठाउँमा हिजो एकै दिन भएका दुर्घटनामा 11 जनाको ज्यान गएको छ, 119 जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजो 6 प्रदेशमा भएका साना ठूला दुर्घटनामा 11 जनाको ज्यान गएको हो। हिजोको 24 घण्टामा बागमती प्रदेशमा भएका दुर्घटनामा 9 जनाको मृत्यु र 33 जना घाइते भएका छन्। त्यस्तै कर्णालीमा 1 जनाको मृत्यु र 4 जना घाइते, मधेसमा 1 जनाको मृत्यु र 24 जना घाइते भएको र कोशीमा 31 जना घाइते भएको प्रहरीले जनाएको छ। यो अवधिमा काठमाडौँ उपत्यकामा 20 जना घाइते, लुम्बिनीमा 6 जना घाइते र सुदूरपश्चिममा भएको सवारी दुर्घटनामा 1 जना घाइते भएका छन्। हिजोको दिन गण्डकीमा भने दुर्घटना नभएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका नेपाली सेफ सन्तोष कुमार शाहलाई पक्राउ गरिएको छ। शाहलाई बैंकिङ कसुर र ठगी आरोपमा जनकपुरबाट पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शाहलाई गैराती धनुषाको जनकपुर महानगर 8 रामानन्द चोकबाट पक्राउ गरेको हो।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: बाँदर आतंक नियन्त्रणको कार्यक्रम ल्याउनु पर्ने सांसदहरूको मागमा एमाले महासचिव पनि सामेल भएका छन्। सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव शंकर पोखरेलले वन्यजन्तु व्यवस्थापनका लागि सर्वदलीय बैठक राखेर राष्ट्रिय दृष्टिकोण बनाउन समेत माग गर्नुभएको छ। मान्छेको उठीवास लगाउने गरी वन्यजन्तुको संरक्षण गर्न नसकिने पोखरेलको भनाइ छ। बाँदर, बन्देल, दुम्सी लगायतका जनावरले बाली खाएर किसानलाई उठीवास लगाएको भन्दै संसदमा चर्को आवाज उठिरहेका बेला पोखरेलले अन्तर्राष्ट्रिय अभिसन्धि र कानूनको बहाना देखाएर किसानलाई थाथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायचित नहुने तर्क गर्नुभएको छ। प्रकृति र मानव बीच सन्तुलन आवश्यक भए पनि मान्छेको उठीवास लगाउने सन्तुलन प्रभावी नहुने उहाँको भनाइ छ। संरक्षण क्षेत्रभित्र नै सबै प्रकारका पशु पक्षीको संरक्षण गर्नुपर्ने भन्दै पोखरेलले संरक्षण क्षेत्र विस्तार गर्न पनि सुझाव दिनुभएको छ। कृषि उत्पादन र किसानका लागि संरक्षण कार्यनीति ल्याउन ढिला भइसकेको पोखरेलले लेख्नु भएको छ। 8 जनाको मृत्यु हुने गरी हिजो काभ्रेमा भएको बस दुर्घटनाको कारण खोज्न प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। बीपी राजमार्गमा पर्ने काभ्रेको नमोबुद्ध 2 बुच्छाकोटमा हिजो भएको बस दुर्घटनामा 8 जनाको मृत्यु र 16 जना घाइते भएका थिए। दुर्घटना छानबिनका लागि आइजीपी दानबहादुर कार्कीले प्रहरी प्रदेश कार्यालय पनौतीका एसएसपी कमल थापाको नेतृत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। समितिलाई घटनाको अवस्था, कारण र जिम्मेवार पक्ष पहिचान सहित प्रतिवेदन पेश गर्न 7 दिनको समय दिइएको छ। मुलुकका ठाउँ ठाउँमा हिजो एकै दिन भएका दुर्घटनामा 11 जनाको ज्यान गएको थियो, 119 जना घाइते भएका थिए। साहित्यकार कुमार नगरकोटेलाई हृदयघात भएको छ। उहाँको गंगालाल अस्पतालमा आईसीसीयूमा राखेर उपचार भइरहेको छ। उहाँलाई हिजो अस्पताल लगिएको हो। उहाँको एनजिओ प्लास्ट सफल भएको अस्पतालले जनाएको छ। बेलायती सार्वभौम सत्ताको वार्षिकोत्सव मनाउन मध्य लन्डनमा ट्रुपिङ द कलर परेड हुँदैछ। करिब 1600 सैनिक, 100 घोडचढी र 7 वटा सैन्य ब्यान्ड सहित परेड गरिँदैछ। हर्स कार्ट्स परिस्कारका लागि शाही परिवार बकिङहम दरबारबाट निस्किएको छ। हेडक्वार्टर लन्डन डिस्ट्रिक्ट अपरेशन टिम की कार्यकारी अधिकृत मेजर शार्लट विल्सन।
4: The military working horses that are on parade, they are all highly trained, and they've also conducted inoculation training recently. Getting used to umbrellas opening up in front of them, flags being waved, loud noises, loud cheering. A lot of the horses are really experienced, but they are live animals, so anything can happen.
3: सर्लाहीमा जग्गा विवादका क्रममा कुटपिट हुँदा एकजना वृद्धको मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका गौडैता नौका 70 वर्षीय अहमेद मन्सुरको उपचार क्रममा मृत्यु भएको हो। यही जेठ 22 गते छिमेकी श्रीचन महतो र अहमेद मन्सुरबीच जग्गा सम्बन्धी विवाद परेपछि श्रीचनका छोरा सुशील महतो, रमजान मन्सुर लगायतले वृद्धमाथि निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटबाट गम्भीर घाइते भएका मन्सुरलाई मलङ्गवाको म्याक्स अस्पतालमा भर्ना गरिएको थियो। उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको सरलाई प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न मध्ये रमजान मन्सुरलाई पक्राउ गरिएको र श्रीचन महतो र सुशील महतोको खोजी भइरहेको प्रहरीले जनाएको छ। विश्वकप फुटबलमा आज राति ब्राजिल र मोरक्को आमुन्ने सामुन्ने हुँदैछन्। अमेरिका न्यू जर्सीको मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयको बिहान 4:15 सुरु हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष भएको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल भएको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ। ब्राजिलले 5 पटक विश्वकप उपाधि पनि जितेको छ। 24 वर्ष यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970 तेस्रो उपाधि जितेको ब्राजिलले 4 पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले 1 मात्र हार गएको संस्करणमा क्यामरुनसँग 1-0 बिहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित, 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेटमध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो। समूह सिके अर्को खेलमा स्कटल्यान्ड र हाइटीबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समयको भोलि बिहान 7:45 सुरु हुनेछ। उत्तर अमेरिकी राष्ट्र हाइटी 52 वर्षपछि विश्वकपमा फर्किएको हो। 1994 हाइटीले समूहका 3 खेलमा हार बेहोर्दा 14 गोल खाएको थियो। अहिलेको
2: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: on air
2: app मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: play BFBS
2: यो BFBS Gorkha Radio हो
1: Gorkha

0: तेहरान र वाशिङटन दुवैले शान्तिको सम्भावनाबारे सकारात्मक संकेत दिएका छन्। आगामी केही दिनभित्र युद्ध अन्त्य गर्नका लागि विभिन्न प्रस्तावमा सहमति हुन सक्ने अनुमान छ। प्रस्तावित सम्झौतामा अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग पुनः सञ्चालन गर्ने तथा इरानी बन्दरगाहमाथि अमेरिकाले लगाएको नाकाबन्दी हटाउने विषय समावेश छ। इरानी विदेश मन्त्री अब्बास अराक्चीले थप विश्वास निर्माण गर्ने तथा तनाव कम गर्ने उपायमाथि छलफल भइरहेको जानकारी दिनुभएको छ।
1: The war will come to an end on all fronts, including in Lebanon, and a commitment will be given that they will not be the initiator of any war, and that neither threats nor the use of force will be employed.
0: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ।
2: छोरीप्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रवर्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरण गर्न भत्ता कार्यक्रम शुरू गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन भएको यो कार्यक्रम मार्फत 2082 साल साउन यता जन्मिएका छोरीका अभिभावकलाई 12,000 रुपियाँको दरले प्रोत्साहन रकम वितरण गरिने उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो।
0: बागलुङको बडीगाड गाउँपालिका 9 दर्लिङ मुलुककै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त ओडा घोषणा भएको छ। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
3: पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोकेका सबै सूचकहरू 100% पूरा गरेपछि औपचारिक घोषणा गरेकाले यो नेपालकै पहिलो वडा भएको बडीगाड 9 दर्लिङका वडा अध्यक्ष कृष्ण बहादुर केसीले बताउनु भयो।
4: सम्पूर्ण सूचकहरू पूरा गरेर विधिवत रूपमा पहिला टोललाई हामीले पोषणयुक्त टोल घोषणा गर्यौँ, त्यसपछि स्वास्थ्य चौकी घोषणा गर्यौँ, त्यसपछि हामी वडा लेभलमा छौँ। अहिले सबै प्रक्रिया पूरा गरेको हुँदाखेरि पहिलो वडा प्लस चाहिँ हामी निकट भविष्यमा पहिलो गाउँपालिका हुन्छौँ भन्ने हाम्रो दावा।
3: पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा हुनका लागि 7 वटा क्षेत्रको 49 वटा सूचकहरू पूरा गर्नुपर्ने हुन्छ। 4 वर्षको अवधिमा अभियान सञ्चालन गरेर ती सबै सूचक पूरा गरेपछि अहिले घोषणाको चरणमा पुगेको बडीगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शेरबहादुर बुढाले बताउनु भयो।
5: स्वास्थ्यको चाहिँ 16 सूचकमा चाहिँ 90 भन्दा बढी भएपछि 1 नम्बर प्राप्त हुन्छ। 15 सूचक पूरा भएपछि पोषण मैत्री घोषणा गर्न मिल्छ। त्यो क्षेत्रको 6 वटा सूचकहरू सबै पूरा भएको 100% भएको। कृषिको चाहिँ 80% भन्दा बढी भएपछि हुने हो होइन, त्यो पनि हाम्रो सबै 70% एचिभमेन्ट छ। पशुको 3 वटा सूचकहरूको पनि 80% भन्दा बढी भयो हुने हो, त्यो पनि एचिभमेन्ट भएको छ। महिला बालबालिका पनि 5 वटा सूचक हुन्छ, त्यो पनि 70% एचिभ भएको छ। शासकीय प्रबन्ध क्षेत्रको 10 वटा सूचक हो, त्यो पनि एचिभमेन्ट भएको छ। खानेपानी सरसफाई अन्तर्गत 5 वटा सूचकहरू 70% एचिभमेन्ट भएको छ। 5 गतेसम्म सबै वडाहरूलाई घोषणा गर्छौँ, त्यसपछि हामी पालिका घोषणाको चरणमा प्रवेश गर्छौँ।
3: संघीय सरकारबाट आउने विशेष अनुदानको 4 वर्षको बजेटबाट बडीगाडलाई नै पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने चरणमा ल्याइ पुर्याएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
6: अब हामीले फिल्मै काम गरेको कुरा, झन्डै हाम्रो 6 करोडको लागत लागेको छ। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले सुरुको वर्ष 1 करोड, दोस्रो वर्ष 90 लाख, तेस्रो वर्ष 3 करोड, र यो चौथो वर्षको 1 करोड 63 लाख, 6 करोड 53 होला।
3: सुरुका दिनमा निकै चुनौतीपूर्ण रहेका जङ्कफुड नियन्त्रण, बाल विवाह लगायतका समस्याहरू अहिले सचेतनात्मक कार्यक्रम पछि निकै राम्रो सुधार भएको उहाँको भनाइ छ।
6: सबैभन्दा हामीलाई च्यालेन्जिङ कुरा त विद्यालयहरूमा जङ्कफुडकै अन्त्य गर्नलाई धेरै च्यालेन्जिङ जस्तै भएको हो। उमेर नपुगिकन बाल विवाह गर्ने कुराहरू, उमेर नपुगिकन आमा बनेको बच्चा जन्माएको कुराहरू पनि लगभगलाई पनि हामीलाई धेरै गाह्रो चाहिँ भएको थियो सुरुमा। अहिले चाहिँ यो कार्यक्रम 4 वर्षको पिरियडमा चाहिँ धेरै सुधार भएर लगभग यसले 85% एचिभ गरेको छ कि। यो
0: बाँदर आतंक नियन्त्रणको कार्यक्रम ल्याउनु पर्ने सांसदहरूको मागमा एमाले महासचिव पनि सामेल भएका छन्। सामाजिक सञ्जालमा लेख्दै एमालेका महासचिव शंकर पोखरेलले वन्यजन्तु व्यवस्थापनका लागि सर्वदलीय बैठक राखेर राष्ट्रिय दृष्टिकोण बनाउन समेत माग गर्नु भएको छ। मान्छेको उठीवास लगाउने गरी वन्यजन्तुको संरक्षण गर्न नसकिने पोखरेलको भनाइ छ। बाँदर, बदेल, दुम्सी लगायतका जनावरले बाली खाएर किसानलाई उठीवास लगाएको भन्दै संसदमा चर्को आवाज उठिरहेका बेला पोखरेलले अन्तर्राष्ट्रिय अभिसन्धि र कानूनको बहाना देखाएर किसानलाई थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित नहुने अवस्था खबर यति नै।
7: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढ़ी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनुभयो।
4: सबैभन्दा धेरै गाली गरिने मान्छे अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोए यो देशसँग हाँसे यो देशसँगै हाँसौँला, रोए यो देशसँगै रहौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
3: उहाँले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरूद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभयो। मध्यपूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढ़िरहेको छ। भारतीय किसानहरूका अनुसार युरिया जस्ता आधारभूत मलको गम्भीर अभावको सामना गर्नु परिरहेको छ। केही क्षेत्रहरूमा स्थानीय कृषि अधिकारीहरूले संकटलाई सम्बोधन गर्न विकल्पहरू पनि अपनाएका छन्। आपूर्ति श्रृंखला अवरोधले भारतको मल र कीटनाशक उत्पादनका लागि कच्चा पदार्थको आयातमा पनि असर पारेको छ र यसले अन्य मलको मूल्य बढ़ाएको छ। भारतको महाराष्ट्रका कृषि आपूर्ति व्यवसायीहरूले स्थानीय किसानहरूको अवस्था अझ बिग्रिएको बताएका छन्। नेकपा माओवादीले सुस्तामा एसएसबीको हस्तक्षेप विरूद्ध विरोध प्रदर्शन गरेको छ। आज माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौं लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। प्रदर्शनकारीले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसको 15 महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताउनु भएको छ। नेपाली काँग्रेसका देउबा पक्षले जनकपुरमा आयोजना गरेको मधेस प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले काँग्रेसमा पक्ष विपक्ष बीच एकता हुन आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले 15 महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र स्वअधिवेशनमा भाग नलिएकाहरूबीच एकता हुनुपर्ने बताउनु भएको छ। र गुट उपगुट पक्ष विपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुवै पक्ष मिलेर जानुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाली काँग्रेसका सभापति गगन थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौँ 8 प्रति आफ्नो विशेष जिम्मेवारी भएको बताउनु भएको छ। काठमाडौँ महानगर 8 ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनैतिक यात्रामा वडा नम्बर 8 का मतदाता तथा स्थानीयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो। उहाँले सांसदका रूपमा निर्वाह गरेको भूमिकाले पार्टीभित्र नेतृत्वको जिम्मेवारी वहन गर्न योग्य बनाएको उल्लेख गर्नुभएको छ। हावाहुरीबाट कञ्चनपुरको शुक्ला फाटाका 80 परिवार प्रभावित भएका छन्।
5: शुक्ला फाटा नगरपालिका 9 आएको हुरीले 80 परिवारलाई प्रभावित बनाएको हो। हावाहुरीले 60 घर र 20 गोठमा क्षति पुर्याउँदा दर्जनौं परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको छ। राति खाना पकाउने तयारी गर्दै गर्दा 81 आएको हावाहुरीले घरको छाना उडाएको शुक्ला फाटा नगरपालिका 9 महेश जोशीले बताउनु भयो। हुरीले अन्नपात, लुगाफाटा सबै भिजेको र आफूहरूको बिचल्ली बनाइदिएको जोशीको भनाई छ। जोशीले यही बुधबार राति आएको हुरीले निम्ति आएको पीड़ा सुनाउँदै आफूहरू अहिले खुल्ला आकाश मुनि बस्न बाध्य रहेको बताउनु भयो। शुक्लाफाटा 9 वडाध्यक्ष रमेश बहादुर ऐरका अनुसार हुरीले अधिकांश घरका जस्ता पाता र टायलका छाना उडाएको छ। लगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात खाद्यान्न लगायत भिजाएर कामै नलाग्ने बनाएको छ। कतिपय आफन्तका आश्रय लिएर बसेका छन्। केही परिवार खुल्ला आकाश मुनि बसिरहेका छन्। हुरीले विद्युत संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। वडाका विभिन्न स्थानमा 18 विद्युत पोल ढलेका छन् भने केही भाँचिएका छन्। 200 KVA ट्रान्सफर्मर जडित पोल ढलेपछि 2 दिनदेखि यहाँ विद्युत सेवा अवरुद्ध भएको छ। अध्यक्ष अहिले वडाभरि जडान गरिएका 5 सीसीटीभी क्यामेरा पनि क्षतिग्रस्त भएका र करिब 1.5 किलोमिटर क्षेत्रमा सीसीटीभीको तार चुडिएको बताउनु भएको छ। उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति भएको छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पार्टीभित्रको विवाद समाधानका लागि भन्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पाँचजना शीर्ष नेतालाई पत्र लेख्नु भएको छ। सात बुँदे पत्रमा उहाँले चिया बैठक गर्न प्रस्ताव पनि राख्नु भएको छ। नेता शर्माले आज डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला र डाक्टर शशांक कोइरालालाई सम्बोधन गर्दै सात बुँदे लिखित प्रस्ताव राख्नु भएको हो। उहाँले ती प्रस्तावमा छलफल अघि बढ़ाउन अनुरोध गर्नुभएको छ। शर्माले यही जेठ 16 गते पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष सात बुँदे प्रस्ताव राख्नु भएको थियो। आफूले पठाएको पत्र आवेग बिना शान्त चित्तले अध्ययन गर्न पनि अनुरोध गर्नु भएको छ। शान्त चित्तले सात बुँदे अध्ययन गर्न भन्दै शर्माले त्यसमा थप्ने, घटाउने, परिमार्जन गर्ने प्रस्तावका लागि चाँडै नै चिया बैठक आयोजना हुने विश्वास लिएको पनि पत्रमा लेख्नु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सिमाना विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा रासोपाको धारणा माग्नु भएको छ। रासोपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले फेसबुकमा लेख्दै शाहको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गर्नुभएको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा भारतसँगको सिमानाबारे विवादास्पद कुरा बोलेपछि विपक्षी दलले अभिव्यक्ति सच्याउनुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने भन्दै केही दिन बैठकमा अवरोध गरेका थिए। गएको बुधबार परराष्ट्र मन्त्री शिशिर खनालले यो विषयमा संसदबाट जवाफ दिएपछि संसदको अवरोध हटेको छ। यसैबीच अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढ़ी गाली खाने र अपमानित हुने आफै भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भयो।
4: देशलाई माया गर्दा चाहिँ दुनियाँभरका मान्छेले गाली गर्दोरहेछ। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
3: उहाँले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरूद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभयो। सुर्खेत प्रहरीको हिरासतमा राखिएका एकजना युवाको हिरासतमै मृत्यु भएको छ। चोरी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर 10 पिपिराका 21 वर्षीय सबिर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो। बक्सलाई मोबाइल चोरीको मुद्दामा यही जेठ 27 गतेदेखि प्रहरी हिरासतमा राखिएको थियो। उनका अनुसार बक्स हिरासतमै राखिएको बेला हिजो स्वास्थ्यमा समस्या आएपछि आज बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँ लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको हो। जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले यस विषयको जानकारी दिनुभएको छ। उमेर छिप्पिसकेकालाई पनि कलिलै देखाउने खालको प्रविधिको पहिलो पटक मान्छेमा परीक्षण सुरु भएको छ।
5: बुढ्यौली प्रक्रियालाई उल्ट्याउने रिभर्स एजिङ प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको हो। उमेरका कारण कोशिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मान्छेमा पहिलोपटक प्रयोग गरिएको छ। अमेरिका बोस्टनको बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले जलबिन्दु पीड़ित बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको जानकारी दिएको छ। परीक्षणका लागि ती बिरामीको एउटा आँखाभित्र सुई लगाइएको बिजनेस इन्साइडरले जनाएको छ। उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकालाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउने उद्देश्य राखेर यो परीक्षण गरिएको खबर छ। वैज्ञानिकहरूले आउँदो 6 महिनासम्म यो खोपको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ। यो प्रविधिको परीक्षण यसअघि मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो। यो प्रविधि मानव शरीरका लागि सुरक्षित भए नभएको सुनिश्चित गर्न डाक्टर र वैज्ञानिकहरूले आगामी कैयौं महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यो परीक्षणका लागि सुरुमा बिरामीको आँखामा सिंगल जिन थेरापी इन्जेक्सन दिइएको छ। त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ। यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जिनका लागि अनस्विजको रूपमा काम गर्ने र कोशिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु गर्ने वैज्ञानिकहरूको अपेक्षा छ। यसअघि गरिएको परीक्षणमा यो प्रविधिले मुसा र बाँदरको दृष्टि सुधार गर्न सकारात्मक नतिजा दिएको थियो। लाइफ बायोसाइन्सेसका प्रमुख कार्यकारी जेरी म्याकलिनले परीक्षण सफल भएमा एजिङ थेरापी सहित चिकित्सा विज्ञानकै लागि ठूलो र परिवर्तनकारी युग आउने बताउनु भएको छ।
3: नेकपा माओवादीले सुस्तामा एसएसबीको हस्तक्षेप विरूद्ध विरोध प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। बाँदर आतंक नियन्त्रणको कार्यक्रम ल्याउनुपर्ने सांसदहरूको मागमा एमाले महासचिव पनि सामेल भएका छन्। सामाजिक सञ्जालमा लेख्दै एमालेका महासचिव शंकर पोखरेलले वन्यजन्तु व्यवस्थापनका लागि सर्वदलीय बैठक राखेर राष्ट्रिय दृष्टिकोण बनाउन समेत माग गर्नुभएको छ। मान्छेको उठीवास लगाउने गरी वन्यजन्तुको संरक्षण गर्न नसकिने पोखरेलको भनाइ छ। बाँदर, बँदेल, दुम्सी लगायतका जनावरले बाली खाएर किसानलाई उठीवास लगाएको भन्दै संसदमा चर्को आवाज उठिरहेका बेला पोखरेलले अन्तर्राष्ट्रिय अभिसन्धि र कानूनको बहाना देखाएर किसानलाई थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित नहुने तर्क गर्नुभयो। प्रकृति र मानव बीच सन्तुलन आवश्यक भए पनि मान्छेको उठीवास लगाउने सन्तुलन प्रभावी नहुने उहाँको भनाइ छ। संरक्षण क्षेत्रभित्र नै सबै प्रकारका पशु पक्षीको संरक्षण गर्नुपर्ने भन्दै पोखरेलले संरक्षण क्षेत्र विस्तार गर्न पनि सुझाव दिनुभएको छ। कृषि उत्पादन र किसानका लागि संरक्षणकारी नीति ल्याउन ढिला भइसकेको पोखरेलले लेख्नु भएको छ। साहित्यकार कुमार नगरकोटीलाई हृदयघात भएको छ। उहाँको गंगालाल अस्पतालमा सीसीयूमा राखेर उपचार भइरहेको छ। उहाँलाई हिजो अस्पताल लगिएको हो। उहाँको एन्जियोप्लास्ट सफल भएको अस्पतालले जनाएको छ। अब खबर फटाफट।
5: भक्तपुर सूर्य विनायक आठ सिपाडोलको मुस्कान सेवा नेपाल नामको बालगृहबाट आठ बाल बालिकाको उद्धार। कानून विपरीत बालगृहमा राख्नेलाई 50,000 जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था। प्रदूषित हावा हटाउन सरकारको एनक्याप परियोजना। 8,71 करोडको परियोजना आउँदो आर्थिक वर्षदेखि सुरु गर्ने तयारी। ओलम्पिक दिवसको दिन पारेर सुर्खेतमा असार 8 गते काँक्री बिहार हाफ म्याराथन हुने। पुरुषतर्फ 21 किलोमिटरमा पहिलो हुनेलाई 1,25,000 र महिलातर्फ 10 किलोमिटरमा पहिलो हुनेलाई 30,000 पुरस्कार दिइने। सङ्खुवा सभाको चैनपुर 2 नम्बर ओडाले 5,800 कफीका बिरुवा बाँड्यो। सित्तैमा बिरुवा पाउँदा पिङडाँडा, झाँक्रीचोक, धनसार र चितलाङ टोलका किसान खुसी। कालीकोटका 9 वटै पालिका पूर्ण खोप सुनिश्चित घोषित। जन्मेदेखि 5 वर्ष मुनिका बाल बालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 मात्राको खोप पाउने निश्चित। तनहुँ, शुक्ला गण्डकी 10 का मालागिरी र करादिन सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने। ती वनमा 3,000 रुद्राक्षका बिरुवा रोप्ने वन कार्यालयको तयारी।
3: विश्वकप फुटबलमा आज राति ब्राजिल र मोरक्को आमने सामने हुँदैछन्। अमेरिकाको न्यूजर्जीको मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयको बिहान 4:15 शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ। 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970मा तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एकमात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित, 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 को मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 ले हराएको थियो। समूह सीकै अर्को खेलमा स्कटल्याण्ड र हाइटी बीच प्रतिस्पर्धा हुनेछ। यो खेल नेपाली समयको बिहान 7:45 सुरु हुनेछ। उत्तर अमेरिकी राष्ट्र हाइटी 52 वर्षपछि विश्वकपमा फर्किएको हो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कस ताम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। ताम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनुभयो।
1: सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु, म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
0: उहाँले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरूद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभयो। मध्यपूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढ़िरहेको छ। भारतीय किसानहरूका अनुसार युरिया जस्ता आधारभूत मलको गम्भीर अभावको सामना गर्नु परिरहेको छ। केही क्षेत्रहरूमा स्थानीय कृषि अधिकारीहरूले संकटलाई सम्बोधन गर्न विकल्पहरू पनि अपनाएका छन्। आपूर्ति श्रृंखला अवरोधले भारतको मल र कीटनाशक उत्पादनका लागि कच्चा पदार्थको आयातमा पनि असर पारेको छ र यसले अन्य मलको मूल्य बढ़ाएको छ। भारतको महाराष्ट्रका कृषि आपूर्ति व्यवसायीहरूले स्थानीय किसानहरूको अवस्था अझ बिग्रिएको बताएका छन्। नेकपा माओवादीले सुस्तामा एसएसबीको हस्तक्षेप विरूद्ध विरोध प्रदर्शन गरेको छ। आज माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौं लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। प्रदर्शनकारीले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसको 15 महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताउनु भएको छ। नेपाली काँग्रेसका देउबा पक्षले जनकपुरमा आयोजना गरेको मधेस प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले काँग्रेसमा पक्ष विपक्ष बीच एकता हुन आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले 15 महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र स्व अधिवेशनमा भाग नलिएकाहरूबीच एकता हुनुपर्ने बताउनु भएको छ। र गुट उपगुट पक्ष विपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुवै पक्ष मिलेर जानुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाली काँग्रेसका सभापति गगन थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौँ 8 प्रति आफ्नो विशेष जिम्मेवारी भएको बताउनु भएको छ। काठमाडौँ महानगर 8 ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनैतिक यात्रामा वडा नम्बर 8 का मतदाता तथा स्थानीयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो। उहाँले सांसदका रूपमा निर्वाह गरेको भूमिकाले पार्टीभित्र नेतृत्वको जिम्मेवारी वहन गर्न योग्य बनाएको उल्लेख गर्नुभएको छ। हावाहुरीबाट कञ्चनपुरको शुक्ला फाँटाका 80 परिवार प्रभावित भएका छन्।
2: शुक्ला फाँटा नगरपालिका 9 आएको हुरीले 80 परिवारलाई प्रभावित बनाएको हो। हावाहुरीले 60 घर र 20 गोठमा क्षति पुर्याउँदा दर्जनौं परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको छ। राति खाना पकाउने तयारी गर्दै गर्दा 81 आएको हावाहुरीले घरको छाना उडाएको शुक्ला फाँटा नगरपालिका 9 महेश जोशीले बताउनु भयो। हुरीले अन्नपात, लुगाफाटा सबै भिजेको र आफूहरूको बिचल्ली बनाइदिएको जोशीको भनाइ छ। जोशीले यही बुधबार राति आएको हुरीले निम्ति आएको पीड़ा सुनाउँदै आफूहरू अहिले खुल्ला आकाश मुनि बस्न बाध्य रहेको बताउनु भयो। शुक्ला फाँटा 9 वडाध्यक्ष रमेश बहादुर ऐरका अनुसार हुरीले अधिकांश घरका जस्ता पाता र टायलका छाना उडाएको छ। लगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्न लगायत भिजाएर कामै नलाग्ने बनाएको छ। कतिपय आफन्तका आश्रय लिएर बसेका छन्। केही परिवार खुल्ला आकाश मुनि बसिरहेका छन्। हुरीले विद्युत संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। ओडाका विभिन्न स्थानमा 18 विद्युत पोल ढलेका छन् भने केही भाँचिएका छन्। 200 KVA ट्रान्सफर्मर जडित पोल ढलेपछि 2 दिनदेखि यहाँ विद्युत सेवा अवरुद्ध भएको छ। अध्यक्ष अहिले ओडाभरि जडान गरिएका 5 सीसीटीभी क्यामेरा पनि क्षतिग्रस्त भएका र करिब 1.5 किलोमिटर क्षेत्रमा सीसीटीभीको तार चुडिएको बताउनु भएको छ। उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति भएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोर्खा।

0: Lion Buddy.
1: On air.
0: App-maa.
1: Ani smart speaker-maa bannhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पार्टीभित्रको विवाद समाधानका लागि भन्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पाँचजना शीर्ष नेतालाई पत्र लेख्नु भएको छ। सात बुँदे पत्रमा उहाँले चिया बैठक गर्न प्रस्ताव पनि राख्नु भएको छ। नेता शर्माले आज डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला र डाक्टर शशांक कोइरालालाई सम्बोधन गर्दै सात बुँदे लिखित प्रस्ताव राख्नु भएको हो। उहाँले ती प्रस्तावमा छलफल अघि बढ़ाउन अनुरोध गर्नुभएको छ। शर्माले यही जेठ 16 गते पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष सात बुँदे प्रस्ताव राख्नु भएको थियो। आफूले पठाएको पत्र आवेग बिना शान्त चित्तले अध्ययन गर्न पनि अनुरोध गर्नु भएको छ। शान्त चित्तले सात बुँदे अध्ययन गर्न भन्दै शर्माले त्यसमा थप्ने, घटाउने, परिमार्जन गर्ने प्रस्तावका लागि चाँडै नै चिया बैठक आयोजना हुने विश्वास लिएको पनि पत्रमा लेख्नु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सिमाना विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा रासोपाको धारणा माग्नु भएको छ। रासोपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले फेसबुकमा लेख्दै शाहको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गर्नुभएको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा भारतसँगको सिमानाबारे विवादास्पद कुरा बोलेपछि विपक्षी दलले अभिव्यक्ति सच्याउनुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने भन्दै केही दिन बैठकमा अवरोध गरेका थिए। गएको बुधबार परराष्ट्र मन्त्री शिशिर खनालले यो विषयमा संसदबाट जवाफ दिएपछि संसदको अवरोध हटेको छ। यसैबीच अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफै भएको अनुभूति भएको बताउनु भयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भयो।
4: देशलाई माया गर्दा चाहिँ दुनियाँभरका मान्छेले गाली गर्दोरहेछ। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हुँ। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रोउँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
3: उहाँले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरूद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभयो। सुर्खेत प्रहरीको हिरासतमा राखिएका एकजना युवाको हिरासतमै मृत्यु भएको छ। चोरी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर 10 पिपिराका 21 वर्षीय सबिर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो। बक्सलाई मोबाइल चोरीको मुद्दामा यही जेठ 27 गतेदेखि प्रहरी हिरासतमा राखिएको थियो। उनका अनुसार बक्स हिरासतमै राखिएको बेला हिजो स्वास्थ्यमा समस्या आएपछि आज बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँ लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको हो। जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले यस विषयको जानकारी दिनुभएको छ। उमेर छिप्पिसकेकालाई पनि कलिलै देखाउने खालको प्रविधिको पहिलो पटक मान्छेमा परीक्षण सुरु भएको छ।
5: बुढ्यौली प्रक्रियालाई उल्ट्याउने रिभर्स एजिङ प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको हो। उमेरका कारण कोशिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मान्छेमा पहिलोपटक प्रयोग गरिएको छ। अमेरिका बोस्टनको बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले जलबिन्दु पीड़ित बिरामीलाई सेलुलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको जानकारी दिएको छ। परीक्षणका लागि ती बिरामीको एउटा आँखाभित्र सुई लगाइएको बिजनेस इन्साइडरले जनाएको छ। उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकालाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउने उद्देश्य राखेर यो परीक्षण गरिएको खबर छ। वैज्ञानिकहरूले आउँदो 6 महिनासम्म यो खोपको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ। यो प्रविधिको परीक्षण यसअघि मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो। यो प्रविधि मानव शरीरका लागि सुरक्षित भए नभएको सुनिश्चित गर्न डाक्टर र वैज्ञानिकहरूले आगामी कैयौं महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यो परीक्षणका लागि सुरुमा बिरामीको आँखामा सिंगल जिन थेरापी इन्जेक्सन दिइएको छ। त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ। यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जिनका लागि अनस्विजको रूपमा काम गर्ने र कोशिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया शुरू गर्ने वैज्ञानिकहरूको अपेक्षा छ। यसअघि गरिएको परीक्षणमा यो प्रविधिले मुसा र बाँदरको दृष्टि सुधार गर्न सकारात्मक नतिजा दिएको थियो। लाइफ बायोसाइन्सेसका प्रमुख कार्यकारी जेरी म्याकलिनले परीक्षण सफल भएमा एजिङ थेरापी सहित चिकित्सा विज्ञानकै लागि ठूलो र परिवर्तनकारी युग आउने बताउनु भएको छ।
3: नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा आज राति ब्राजिल र मोरक्को आम्ने सामने हुँदैछन्।
4: अमेरिकाको न्यूजर्जीको मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयको बिहान पाउने 4 बजी शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ, 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970 तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एकमात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो।
3: ब्राजिलका स्टार खेलाड़ी नेमारले जारी विश्वकपको पहिलो खेल गुमाउनु हुने भएको छ। ब्राजिलले नेपाली समयको पाउने 4 बजे मोरक्कोको सामना गर्दैछ। पहिलो खेल नेमार बिना नै मैदान उतर्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको भनाइ छ। पेन्डुलाको समस्याका कारण नेमार अझै पूर्ण रूपमा स्वस्थ हुनुभएको छैन। नेमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण शुरू गर्ने म्यानेजर एन्सेलोटीले जानकारी दिनुभएको छ। ब्राजिलले आउँदो 20 तारिकमा हाइटी र जुन 24 स्कटल्याण्डसँग खेल्ने तालिका छ। नेमारले 128 खेलमा 79 गोल गर्नुभएको छ। उहाँले पेलेको 77 गोललाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा वहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भएको छ।
5: संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोए यो देशसँग, हाँसे यो देशसँगै हाँसौँला, रोए यो देशसँगै रोउँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
3: उहाँले धरान महानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरुद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभएको छ। अब खबर फटाफट।
6: भक्तपुर सूर्य विनायक 8 सिपाडोलको मुस्कान सेवा नेपाल नामको बालगृहबाट 8 बाल बालिकाको उद्धार। कानून विपरीत बालगृहमा राख्नेलाई 50,000 जरिवाना र 1 वर्षसम्म कैद हुने व्यवस्था। प्रदूषित हावा हटाउन सरकारको एनक्याप परियोजना, 8 अर्ब 71 करोडको परियोजना आउँदो आर्थिक वर्षदेखि शुरू गर्ने तयारी। ओलम्पिक दिवसको दिन पारेर सुर्खेतमा असार 8 गते काँक्री बिहार हाफ म्याराथन हुने। पुरुषतर्फ 21 किलोमिटरमा पहिलो हुनेलाई 1,25,000 र महिलातर्फ 10 किलोमिटरमा पहिलो हुनेलाई 30,000 पुरस्कार दिइने। संखुवा सभाको चैनपुर 2 नम्बर ओडाले 5,800 कफीका बिरुवा बाँड्यो। सित्तैमा बिरुवा पाउँदा पिङडाँडा, झाँक्री चोक, धनसार र चितलाङ टोलका किसान खुसी। कालीकोटका 9 वटै पालिका पूर्ण खोप सुनिश्चित घोषित। जन्मेदेखि 5 वर्ष मुनिका बाल बालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 मात्राको खोप पाउने निश्चित। तनहु शुक्ला गण्डकी 10 का मालागिरी र करादिन सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने। ती वनमा 3,000 रुद्राक्षका बिरुवा रोप्ने वन कार्यालयको तयारी।
3: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव बहुमतले पारित गरिएको हो। मध्य पूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढिरहेको छ।

0: विश्वकपको पहिलो खेल गुमाउनु हुने भएको छ। ब्राजिलले नेपाली समयको भोलि बिहान 4:15 मोरक्कोको सामना गर्दैछ। पहिलो खेल नेमारले बिना मैदान उत्रिने गरी तय भएको छ। पिडुलाको समस्याका कारण नेमार अझै पूर्ण रूपमा प्रशिक्षणमा फर्कन सक्नु भएको छैन। नेमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण सुरु गर्ने म्यानेजर एनसे टोलीले जानकारी दिनुभएको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णय अर्थ पेश गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम सम्बन्धी बहुमतले प्रस्ताव पारित भएको हो। मध्यपूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूका कारण लागत पनि बढिरहेको छ। भारतीय किसानहरूका लागि
1: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ. यसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ. जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ. काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको दोबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा देखिन्छ. उहाँका अनुसार डुबानबाट कतै धेरै स्थान त कतै धेरै परिवार प्रभावित हुने देखिएको छ. नेपालका अनुसार वडा 14 सँगै वडा 13, 15, 29, 10, 16, 26, 32, 12 बढ़ी जोखिममा छन्. डुबान हुने ठाउँका आधारमा वडा नम्बर 30 21 ठाउँ, वडा नम्बर 4 र वडा नम्बर 32 10-10 ठाउँमा डुबानको जोखिम देखिन्छ. उहाँका अनुसार वडा 16 सबैभन्दा बढ़ी प्रभावित हुने देखिन्छ. सामाखुसी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब 1,600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ. उहाँका अनुसार वडा 26 1,255, वडा 3 950 र वडा 4 955 परिवार प्रभावित हुनेछन्. अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजनामा वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायतका आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टेलिफोन नम्बर तयारी अवस्थामा राखिएको काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागले जनाएको छ. जोखिम घटाउन, घटना भए उद्धार गर्न, राहत व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरका 11 टिमलाई जिम्मेवारी कार्ययोजना तोकिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ. उहाँका अनुसार विपदका समयमा प्रयोग गर्न सकिने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान पनि गरिएका छन्. पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67.1 करोड़ बजेट विनियोजन गरेको छ. हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि आर्थिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ. मन्त्रालयले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड़ बजेट विनियोजन गरेको छ. ग्वारको सत्तो बाटो एकान्तको नाम फ्लाइ का लागि 12.66 करोड़ जुटाइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ. यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3.77 करोड़ बजेट जुटाइएको छ. मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 विनियोजन गरेको छ. त्यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुटाएको छ. यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ. यस्तै दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000, हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुटाइएको छ. खुरकुट चियापारी सुरुङ मार्गको अध्ययनका लागि 3,92,000, यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुटाइएको छ. रानीघाट भोरीगाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुटाइएको छ. सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन्. अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य विभाग सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभएको छ. उहाँका अनुसार अभियानका क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकामा 18,309 बालबालिका शीघ्र कडा कुपोषितबाट ग्रसित देखिएका हुन्. जाँच गर्दा 88,205 बालबालिकामा शीघ्र कुपोषित पाइएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ. सरकारले गत वैशाख 15 जेठ 25 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका सरकारले गत वैशाख 15 देखि जेठ 15 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको थियो। कडा शीघ्र कुपोषण सबैभन्दा बढी मध्य प्रदेशका 8380, लुम्बिनीमा 3015, सुदूरपश्चिममा 1758 देखिएको छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन्। यसबाट करिब अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार अभियानका क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकामा 18,309 जना बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका हुन्। जाँच गर्दा 88,205 बालबालिकामा शीघ्र कुपोषण रहेको पाइएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ। सरकारले गत वैशाख 15 जेठ 15 गतिसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभएको छ। कडा शीघ्र कुपोषण सबैभन्दा बढी मध्य प्रदेशका 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758, कोशीमा 1,590, कर्णालीमा 1,503, बागमतीमा 1,401 र गण्डकी प्रदेशमा 662 जनामा देखिएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढी मध्य प्रदेशमा 38,948 जना बालबालिकामा देखिएको पोषण शाखा प्रमुख थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार लुम्बिनीमा 17,879, सुदूरपश्चिममा 9,344, कोशीमा 6,596, बागमतीमा 6,480, कर्णालीमा 5,999 र गण्डकी प्रदेशमा 2,969 जनामा कुपोषण शीघ्र कुपोषण देखिएको छ। शीघ्र कुपोषण बालबालिका दुब्लाउने, उमेर अनुसार दौड्नुहुने, लुरे हुने गर्छन्। स्कटल्याण्डले 28 वर्षमा पहिलोपटक विश्वकपको तयारी गर्दा उत्साह बढ्दै गएको छ। बोस्टनमा हाइटी विरूद्धको उद्घाटन खेल अघि हजारौं प्रशंसकहरू भेला भएका छनृ।

0: त्यसैबीच घर फर्केका फ्यानहरूले बिहान सबेरै खेल हेर्न सकुन् भनेर स्कटल्याण्डभरिका पबहरू अबेरसम्म खुला रहनेछन्। सोमबार स्कटल्याण्डमा बैंक बिदा पनि दिइएको छ। स्कटल्याण्ड र हाइटीको खेल भोलि बिहान नेपाली समयअनुसार 7:15 हुँदैछ। इरानले भोलि अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर हुने कुरा अस्वीकार गरेको छ। यसअघि पाकिस्तानका प्रधानमन्त्रीले अर्को 24 घण्टामा सम्झौता अन्तिम रूप पाउने अपेक्षा गरेको बताउनु भएको थियो। तेहरानका एकजनाले यहाँका धेरैजसो मानिसहरू सम्झौता कार्यान्वयन हुने कुरामा शंका गर्ने बताउनुहुन्छ।
1: We've never broken our commitments. They were the ones who broke them. And it's possible that this could happen again, that the United States could renege on its commitments and obligations.
0: विश्वकप फुटबलमा आज राति ब्राजिल र मोरक्को आमने सामने हुँदैछन्।
2: अमेरिकाको न्यू जर्सीको मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयको बिहान 7:45 शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ। 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970 तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एकमात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित, 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो।
0: खबर
3: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: विश्वको फुटबलमा आज राति ब्राजिल र मोरक्को आम्ने सामने हुँदैछन्।
4: अमेरिकाको न्यू जर्जीको मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयको बिहान पाउने 4 बजी शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8मै रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ, 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970मा तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एकमात्र हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7औं विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7औं स्थानमा छ, ब्राजिल 6औं स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023को मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो।
3: ब्राजिलका स्टार खेलाडी नेमारले जारी विश्वकपको पहिलो खेल गुमाउनु हुने भएको छ। ब्राजिलले नेपाली समयको पाउने 4 बजे मोरक्कोको सामना गर्दैछ। पहिलो खेल नेमार बिना नै मैदान उतर्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको भनाइ छ। पेन्डुलाको समस्याका कारण नेमार अझै पूर्ण रूपमा स्वस्थ हुनुभएको छैन। नेमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण सुरु गर्ने म्यानेजर एन्सेलोटीले जानकारी दिनुभएको छ। ब्राजिलले आउँदो 20 तारिकमा हाइटी र जुन 24मा स्कटल्याण्डसँग खेल्ने तालिका छ। नेमारले 128 खेलमा 79 गोल गर्नुभएको छ। उहाँले पेलेको 77 गोललाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भएको छ।
5: संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रौँला। देश बिर्सी एकैपल्ल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
3: उहाँले धरान महानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरुद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभएको छ। अब खबर फटाफट।
6: भक्तपुर सूर्य विनायक 8 सिपाडोलको मुस्कान सेवा नेपाल नामको बालगृहबाट 8 बालबालिकाको उद्धार। कानून विपरीत बालगृहमा राख्नेलाई 50,000 जरिवाना र 1 वर्षसम्म कैद हुने व्यवस्था। प्रदूषित हावा हटाउन सरकारको एनक्याप परियोजना, 8 अर्ब 71 करोडको परियोजना आउँदो आर्थिक वर्षदेखि सुरु गर्ने तयारी। ओलम्पिक दिवसको दिन पारेर सुर्खेतमा असार 8 गते काँक्री बिहार हाफ म्याराथन हुने। पुरुषतर्फ 21 किलोमिटरमा पहिलो हुनेलाई 1,25,000 र महिलातर्फ 10 किलोमिटरमा पहिलो हुनेलाई 30,000 पुरस्कार दिइने। संखुवा सभाको चैनपुर 2 नम्बर ओडाले 5,800 कफीका बिरुवा बाँड्यो। सित्तैमा बिरुवा पाउँदा पिङडाँडा, झाँक्रीचोक, धनसार र चितलाङ टोलका किसान खुसी। कालीकोटका 9 वटै पालिका पूर्ण खोप सुनिश्चित घोषित। जन्मेदेखि 5 वर्ष मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 मात्राको खोप पाउने निश्चित। तनहु शुक्ला गण्डकी 10 का मालागिरी र करादिन सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने। ती वनमा 3,000 रुद्राक्षका बिरुवा रोप्ने वन कार्यालयको तयारी।
3: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव बहुमतले पारित गरिएको हो। मध्य पूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि
1: बढ्दैछ।

जिंदगी भरी कहाँ कहाँ उड़ीछौ जिंदगी भरी जिंदगी।

0: विश्वको फुटबलमा आज राति ब्राजिल र मोरक्को आम्ने सामने हुँदैछन्।
1: अमेरिकाको न्यू जर्जीको मिड लाइफ रंगशालामा हुने खेल नेपाली समयको बिहान पाउने 4 बजी शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ। 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970मा तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एकमात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो।
0: ब्राजिलका स्टार खेलाड़ी नेमारले जारी विश्वकपको पहिलो खेल गुमाउनु हुने भएको छ। ब्राजिलले नेपाली समयको पाउने 4 बजे मोरक्कोको सामना गर्दैछ। पहिलो खेल नेमार बिना नै मैदान उतर्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको भनाइ छ। पेन्डुलाको समस्याका कारण नेमार अझै पूर्ण रूपमा स्वस्थ हुनुभएको छैन। नेमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण शुरू गर्ने म्यानेजर एन्सेलोटीले जानकारी दिनुभएको छ। ब्राजिलले आउँदो 20 तारिकमा हाइटी र जुन 24मा स्कटल्याण्डसँग खेल्ने तालिका छ। नेमारले 128 खेलमा 79 गोल गर्नुभएको छ। उहाँले पेलेको 77 गोललाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता भन्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भएको छ।
2: संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
0: उहाँले धरान महानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरुद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभएको छ। अब खबर फटाफट।
3: भक्तपुर सूर्य विनायक 8 सिपाडोलको मुस्कान सेवा नेपाल नामको बालगृहबाट 8 बाल बालिकाको उद्धार। कानून विपरीत बालगृहमा राख्नेलाई 50,000 जरिवाना र 1 वर्षसम्म कैद हुने व्यवस्था। प्रदूषित हावा हटाउन सरकारको एनक्याप परियोजना। 8 अर्ब 71 करोडको परियोजना आउँदो आर्थिक वर्षदेखि सुरु गर्ने तयारी। ओलम्पिक दिवसको दिन पारेर सुर्खेतमा असार 8 गते काँक्री बिहार हाफ म्याराथन हुने। पुरुषतर्फ 21 किलोमिटरमा पहिलो हुनेलाई 1,25,000 र महिलातर्फ 10 किलोमिटरमा पहिलो हुनेलाई 30,000 पुरस्कार दिइने। सङ्खुवा सभाको चैनपुर 2 नम्बर ओडाले 5,800 कफीका बिरुवा बाँड्यो। सित्तैमा बिरुवा पाउँदा पिङडाँडा, झाँक्री चोक, धनसार र चितलाङ टोलका किसान खुसी। कालीकोटका 9 वटै पालिका पूर्ण खोप सुनिश्चित घोषित। जन्मेदेखि 5 वर्ष मुनिका बाल बालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 मात्राको खोप पाउने निश्चित। तनहुँ शुक्ला गण्डकी 10 का मालागिरी र करादिन सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने। ती वनमा 3,000 रुद्राक्षका बिरुवा रोप्ने वन कार्यालयको तयारी।
0: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव बहुमतले पारित गरिएको हो। मध्य पूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको
4: यो PFBS, Gorkha Radio Home.

0: स्मार्ट स्पीकर मा बन्नुहोस्
1: प्ले बीएफबीएस
0: यो बीएफबीएस
1: गोर्खा रेडियो हो।

0: यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ। यसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको दोबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिन्छ। उहाँका अनुसार दोबानबाट कतै धेरै स्थान त कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। नेपालका अनुसार वडा 14 सँगै वडा 13, 15, 29, 10, 16, 26, 32, 12 बढी जोखिममा छन्। डुबान हुने ठाउँका आधारमा वडा नम्बर 30 21 ठाउँ, वडा नम्बर 4 र वडा नम्बर 32 10 ठाउँमा डुबानको जोखिम देखिन्छ। उहाँका अनुसार वडा 16 सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। सामाखुसी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब 1,600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा 26 1,255, वडा 3 950 र वडा 4 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजनामा वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायतका आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टेलिफोन नम्बर तयारी अवस्थामा राखिएको काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागले जनाएको छ। जोखिम घटाउन, घटना भए उद्धार गर्न, राहत व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरका 11 टिमलाई जिम्मेवारी कार्ययोजना तोकिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार विपदका समयमा प्रयोग गर्न सकिने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान पनि गरिएका छन्। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67.1 करोड बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि आर्थिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको लागि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड बजेट विनियोजन गरेको छ। ग्वारको सत्तो बाटो एकान्तगुना फ्लाइ का लागि 12.66 करोड जुटाइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3.77 करोड बजेट जुटाइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 विनियोजन गरेको छ। त्यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुटाएको छ। यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ। यस्तै दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000, हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुटाइएको छ। खुरकुट चियापारी सुरुङ मार्गको अध्ययनका लागि 3,92,000, यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुटाइएको छ। रानीघाट भोरीगाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुटाइएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन्। अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य विभाग सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार अभियानका क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकामा 18,309 जना बालबालिका शीघ्र कडा कुपोषितबाट ग्रसित देखिएका हुन्। जाँच गर्दा 88,205 बालबालिकामा शीघ्र कुपोषित पाइएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ। सरकारले गत वैशाख 15 जेठ 25 गतेसम्म छ महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको थियो। कडा शीघ्र कुपोषण सबैभन्दा बढी मध्य प्रदेशका 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758 देखिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा